नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसिआर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोतावृन्दमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आजको यो प्रस्तुतिलाई लिएर म लोक यहाँहरू समक्ष हाजिर भएको छु। आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 18 गते भदौ कृष्ण पक्षको सप्तमी तिथि थियो आज। तदनुसार ईस्वी सम्वत 2026 साल सेप्टेम्बर महिनाको 3 तारिक, नेपाल सम्वत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौँ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारेन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौँ जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। सबैभन्दा पहिला गत हप्ताको कार्यक्रम सम्बन्धमा खेद प्रकट गर्दै श्रोताहरूसँग क्षमा याचना गर्नुपर्ने भएको छ, किनकि गत हप्ताको सम्पूर्ण कार्यक्रमलाई हामीले बुधबार नै तयार पारिसकेका थियौँ। त्यसैले त्यही दिन बुधबारदेखि भोटेकोसीले ल्याएको बाढी र त्यसले पारेको प्रभाव सम्बन्धमा समाचारहरू प्रस्तुत गर्न सकेनौँ। साथै यहाँ भिक्टोरियामा आयोजन हुन तयार रहेका केही कार्यक्रम हरू अन्तिम समयमा रद्द गरिएको सूचनालाई पनि प्रस्तुत गर्न सकेनौँ। यी सबैका लागि हामी श्रोताहरूसँग क्षमा माग्दछौँ। अब आजको कार्यक्रमतिर लागौँ। आज हामी यहाँ समक्ष गत बुधबार रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी र त्यसले ल्याएको प्रकोप वरपर रहेर कार्यक्रम प्रस्तुत गर्नेछौँ। मेलबर्न चौतारीको आजको यो प्रस्तुति मनोरञ्जनपूर्ण नभई सूचनामूलक हुनेछ। केही स्वदेश गानहरूलाई पनि सुन्नेछौँ। सबैभन्दा पहिला साताभरिका मुख्य समाचार समेटिएको साताको समाचार। यसमा हामी नेपालका ती समाचारहरूलाई समेट्ने प्रयास गर्दछौँ जुन यो साता मुख्य समाचार बनेका थिए। भोटेकोसी बाढी नेपालको सबैभन्दा ठूलो विपद मध्येको एक। चीनसँगको सीमा व्यापारमा धक्का। बाढीले रसवागढीदेखि मलेखुसम्मको पुल र सडक क्षेत्रमा अरबौँको क्षति। यसपटकको विपदमा उद्धार र राहत ड्रोनबाट। बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति। नमस्कार, अब लोकबाट सुन्नुहोस् साताको समाचार विस्तारमा। नेपालले पछिल्लो एक सातामा भोगेको सबैभन्दा ठूलो राष्ट्रिय सङ्कट रसुवा केन्द्रित भोटेकोसी बाढी बनेको छ। गत बुधबार हिमाली क्षेत्रमा हिम पहिरो र हिम नदी जन्य संरचना भत्किएपछि भोटेकोसी नदीमा 81 ठूलो मात्रामा पानी, ढुङ्गा, माटो र हिउँ मिसिएको बाढी आएको थियो। बाढीले रसुवाको स्याब्रुबेसी, टिमुरे, रसुवागढी लगायतका क्षेत्रसँगै नुवाकोट, धादिङ र त्रिशुली नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ। पछिल्लो अन्तर्राष्ट्रिय उद्धार विवरण अनुसार विपदमा मृत्यु हुनेको संख्या 1,100 नआएको छ भने करिब 4,000 मानिस अझै बेपत्ता रहेको बताइएको छ। बाढीले मानिसको ज्यान मात्र लिएन, ठूलो भूभागको सडक सञ्जाल, पुल, विद्युतीय आयोजना, होटल, पसल, घर तथा सीमावर्ती व्यापारिक पूर्वाधार पनि बगाएको छ। नेपाल र चीनको सीमावर्ती हिमाली क्षेत्रमा एकैपटक भएको यो विपदले हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमनदी पग्लने क्रम र पूर्वाधार निर्माणको जोखिमबारे गम्भीर प्रश्न खडा गरेको छ। वैज्ञानिक तथा वातावरणविदहरूले सामान्य मनसुनमा आउने बाढीभन्दा यो घटना फरक प्रकृतिको रहेको बताएका छन्। हिमनदी वा हिम पहाड भत्किएर नदीको बहाव अचानक बढ्दा पहाडी साँगुरा उपत्यकामा पानीको शक्ति अत्यन्त तीव्र हुने गर्छ। यसै कारण बाढी नदी आसपासका संरचनालाई केही मिनटमै ध्वस्त बनाएको देखिएको छ। भोटेकोसी बाढीले नेपालको चीनसँगको व्यापारमा समेत ठूलो असर पारेको छ। रसुवागढी केरुङ नाका नेपालको चीनसँगको महत्त्वपूर्ण व्यापारिक मार्ग हो। बाढीले रसुवागढी क्षेत्रका सडक, पुल, भन्सार तथा व्यापारिक संरचनामा क्षति पुर्याएपछि ठूलो संख्यामा मालवाहक गाडी, व्यापारी तथा सामान प्रभावित भएका छन्। यसैबीच चीनले पहिरोको जोखिमलाई कारण देखाउँदै तातोपानी नाका पनि बन्द गरेको छ। यसको अर्थ नेपालका उत्तरी सीमाबाट हुने व्यापारका प्रमुख मार्गहरू एकैपटक दबावमा परेका छन्। व्यापारीले सामान ढुवानीमा ढिलाइ, अतिरिक्त खर्च र अनिश्चितता बढ्ने चिन्ता व्यक्त गरेका छन्। विशेष गरी दसैँ तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गएको अवस्थामा उत्तरी नाका लामो समय प्रभावित भए त्यसको असर बजार र उपभोक्तासम्म पुग्न सक्छ।
नेपालका लागि यो केवल सडक वा भन्सारको समस्या होइन। चीनसँगको व्यापार, पर्यटन, निर्माण सामग्री, विद्युतीय सामग्री तथा अन्य आयातसँग यसको प्रत्यक्ष सम्बन्ध छ। त्यसैले बाढीपछि तत्काल उद्धारसँगै व्यापारिक पूर्वाधार पुनः सञ्चालन गर्नु पनि सरकारको महत्त्वपूर्ण चुनौती बनेको छ। बाढीले रसुवागढीदेखि मलेकुसम्मको सडक क्षेत्रमा करिब 40 किलोमिटर सडक क्षतिग्रस्त बनाएको प्रारम्भिक मूल्याङ्कन छ। 41 पुल क्षतिग्रस्त वा पूर्ण रूपमा बगेका छन्। सडक पुल र सम्बन्धित पूर्वाधारमा मात्र करिब 20 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। धेरै ठाउँमा सडकको नामोनिसान छैन। कतिपय बस्ती सडक सम्पर्कबाट अलग भएका छन्। त्यहाँ रात सामग्री पुर्याउन हेलिकप्टर र वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। यसले नेपालको पहाडी क्षेत्रमा सडक निर्माण गर्दा विपद जोखिमको मूल्याङ्कन कति महत्त्वपूर्ण छ भन्ने प्रश्न उठाएको छ। सडक बनाउने मात्र होइन, नदीको बहाव, पहिरो, हिम

0: यसपटकको विपदमा प्रविधिको प्रयोग पनि उल्लेखनीय देखिएको छ। नेपालमा केही वर्ष अघिसम्म ड्रोन मुख्यतः फोटो तथा भिडियो खिच्न प्रयोग हुने उपकरणका रूपमा बुझिन्थ्यो, तर अहिले ड्रोन उद्धारको महत्त्वपूर्ण साधन बनेको छ। मानिस पुग्न नसक्ने क्षेत्रमा खाद्यान्न र औषधि पुर्याउन, फँसेका मानिसको अवस्था बुझ्न तथा शव खोज्न ड्रोन प्रयोग गरिएको छ। पहाडी क्षेत्रमा हेलिकप्टर अवतरण गर्न नसक्ने ठाउँमा ड्रोनले केही महत्त्वपूर्ण सूचना उपलब्ध गराएको छ। यसले भविष्यमा नेपालको विपद व्यवस्थापनका लागि ड्रोन, सेटेलाइट सूचना, मौसम पूर्वानुमान र नदीको वास्तविक समय निगरानी प्रणालीमा थप लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ। बाढीपछि अर्को गम्भीर मानवीय चुनौती बनेको छ बेपत्ता आफन्तको पहिचान। नदीले धेरै टाढासम्म शव पुर्याएका कारण शव भेटिएको स्थान र मानिस हराएको स्थान फरक फरक भएका छन्। कतिपय शवको तत्काल पहिचान गर्न कठिन भएको छ। सरकारले पहिचान हुन नसकेका शव व्यवस्थापन गर्नु अघि डिएनए लगायत पहिचान खुलाउन सहयोग गर्ने जैविक प्रमाण सुरक्षित राख्ने बताएको छ। यसले भविष्यमा परिवारले आफ्ना आफन्तको पहिचान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। अस्पताल र शवगृहमा समेत ठूलो चाप परेको छ। चितवन, पोखरा लगायतका क्षेत्रमा विभिन्न स्थानबाट ल्याइएका शवको व्यवस्थापन र पहिचान चुनौतीपूर्ण बनेको छ। बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि हरेक घण्टा अनिश्चितता र पीडाले भरिएको छ। नेपालको ऊर्जा क्षेत्रमा पनि भोटेकोसी बाढीले ठूलो धक्का दिएको छ। बाढीका कारण करिब 431 मेगावाट विद्युतीय उत्पादन क्षमता प्रभावित भएको अनुमान छ। यो नेपालको कुल उत्पादन क्षमताको उल्लेखनीय हिस्सा हो। यसअघि नेपालले भारततर्फ विद्युत निर्यात गर्न थालेको थियो, तर बाढीबाट उत्पादन केन्द्रमा क्षति पुगेपछि विद्युत निर्यात रोकिएको र घरेलु माग पूरा गर्न भारतबाट थप विद्युत आयात गर्नुपर्ने अवस्था आएको छ। यसले नेपालको जलविद्युत विकास आयोजनामा नयाँ प्रश्न उठाएको छ। नेपालले आगामी वर्षहरूमा जलविद्युत उत्पादन ठूलो मात्रामा बढाउने योजना बनाइरहेको छ, तर जलविद्युत आयोजना नदी किनार, साँगुरा, खोँच र पहिरोको सम्भावना भएका क्षेत्रमा निर्माण भइरहेका छन्। जलवायु परिवर्तनका कारण विगतमा असामान्य मानिएका अत्याधिक वर्षा, हिम पहिरो र आकस्मिक बाढी बढ्दै गएमा पुराना जोखिम मूल्याङ्कन पर्याप्त नहुन सक्छ। त्यसैले नयाँ जलविद्युत आयोजना बनाउँदा उत्पादन क्षमतासँगै विपद सहन सक्ने क्षमता पनि मुख्य मापदण्ड बनाउनुपर्ने बहस सुरु भएको छ। नेपालको विपदमा अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग हात बढाएको छ। भारतले राहत सामग्री पठाएको छ। चीनले आफ्नो तर्फको प्रभावित क्षेत्रमा उद्धार र पूर्वाधार पुनःस्थापनासँगै नेपालसँग समन्वय गरिरहेको छ। दक्षिण कोरियाले मानवीय सहयोगका साथै उद्धार टोली पठाउने निर्णय गरेको छ। अमेरिका, बेलायत, जापान, युरोपेली मुलुक तथा संयुक्त राष्ट्र संघसँग सम्बन्धित संस्थाहरूले राहत र प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन्। अस्ट्रेलियाको तर्फबाट प्राविधिक सहयोगको एक टोली त्यहाँ पुगिसकेको छ। विश्व बैङ्क लगायतका संस्थाबाट पनि ठूलो आर्थिक सहयोगको सम्भावना अघि आएको छ। नेपाल सरकारले अहिले अन्तर्राष्ट्रिय समुदायसँग राहत मात्र होइन, दीर्घकालीन पुनर्निर्माण र विपद जोखिम न्यूनीकरणका लागि सहयोग खोजिरहेको छ। यसका साथै आजलाई साताको समाचार पूरा भयो। मेलबर्न चौतारीमा साताको समाचारलाई सुनिसकेपछि अब एउटा स्वदेश गानबाट कार्यक्रमलाई अघि बढाउन चाहन्छौँ। यस स्वदेश गानमा धेरै कलाकारहरूको स्वर रहेको छ। ती हुन् राजेश पाल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, राज सिग्देल, कृष्ण काफ्ले, मेलिना राई, अनिता चलाउने, बुद्ध लामा, निशान भट्टराई, अस्मिता अधिकारी, समीक्षा अधिकारी, किरण भुजेल र प्रवीण बेडवाल। गीतकार अम्बिका शर्मा, सङ्गीतकार अर्जुन पोखरेल।
1: जानेछ यो समय रहने छैन सधैँभरि, बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी, हाते मालो गर्दै गरौँ सुनौलो वंश परिवेश, कहिल्यै कहीँ हार नमान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिल्यै पनि, पर्दाखेरि एक भएर अघि बढ्छौँ जहिले पनि।

0: तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को प्रसारण 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकैबाट www.3cr.org.au/chautarima लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोतावृन्द, अब प्रस्तुतिमा हाम्रो स्थायी स्तम्भ आफ्नै कुरा। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौँ। साथसाथै यस स्तम्भमा हामी हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौँ। तर आज भने श्रोताहरू समक्ष हामीले सामुदायिक खबरलाई मात्र प्रस्तुत गर्नेछौँ। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका।
1: श्रोतावृन्द, नेपालमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका, बेपत्ता, घाइते तथा प्रभावित परिवारप्रति श्रद्धा र ऐक्यबद्धता व्यक्त गर्दै अस्ट्रेलियन नेपाल मल्टिकल्चरल सेन्टर ANMC बिहिबार 27 अगस्तमा डिगर्स रेस्ट स्थित नेपाली सामुदायिक केन्द्रमा विशेष प्रार्थना कार्यक्रम आयोजना गरेको थियो। टुगेदर इन प्रेयर फर नेपाल नारासहित आयोजित कार्यक्रममा हिन्दू गुरुद्वारा मन्त्रपाठ, बौद्ध लामाद्वारा मन्त्रपाठ तथा शान्ति, आशा र एकताको प्रतीकका रूपमा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रमलाई नेप्लिज एसोसिएसन अफ भिक्टोरिया र एनआरएनए भिक्टोरियाले समेत सहयोग गरेका थिए। विपदको कठिन समयमा समुदाय एक भएर नेपाल र प्रभावित परिवारसँग उभिएको सन्देश कार्यक्रमले दिएको थियो। वान हार्ट वन प्रेयर वन नेपाल भन्ने सन्देश सहित सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावितहरूको शीघ्र पुनर्स्थापनाको कामना गरेका थिए। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया र नेपाल क्रिकेट सङ्घ क्यान बीच सन् 2023मा सुरु भएको सहकार्यलाई थप निरन्तरता दिँदै 26 अगस्तमा समझदारी पत्र अर्थात् MOU नवीकरण गरिएको छ। नवीकृत समझदारी अनुसार न्याब कप क्रिकेट टुर्नामेन्टमा क्यानका पदाधिकारी तथा राष्ट्रिय खेलाडीको सहभागिता, नेपाली खेलाडीलाई अस्ट्रेलियामा प्रशिक्षण तथा क्रिकेट अनुभवका अवसरसँग जोड्ने तथा नेपालमा क्रिकेट विकासका लागि सहयोग र फन्डरेजिङ गतिविधिमा सहकार्य गरिनेछ। 3 वर्षअघि सुरु भएको यस सहकार्यको नवीकरणले नेपाल र अस्ट्रेलिया बीचको क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय प्रवर्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याबले 27 अगस्तमा प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा आएको विनाशकारी बाढी तथा प्रतिकूल मौसमबाट प्रभावित समुदायप्रति गहिरो दुःख र ऐक्यबद्धता व्यक्त गरेको छ। न्याबले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली, बेपत्ताहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राहत कार्यमा खटिएकाहरूप्रति आभार व्यक्त गरेको छ। विज्ञप्तिमा न्याबले ANMC, NRNA लगायत भिक्टोरियाका नेपाली सङ्घ संस्था र समुदायका अगुवासँग समन्वय गरी नेपाललाई प्रभावकारी सहयोग पुर्याउने पहल गरिरहेको जनाएको छ। साथै आर्थिक सहयोग गर्न चाहनेलाई आधिकारिक र प्रमाणित माध्यमबाट मात्र सहयोग गर्न आग्रह गर्दै नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको आधिकारिक विपद राहत कोष वा एनआरएनए अस्ट्रेलियाद्वारा आधिकारिक रूपमा घोषणा वा समर्थन गरिएका फन्डरेजिङ अभियान प्रयोग गर्न सुझाव दिएको छ। न्याबले टुगेदर इन ग्रिफ, टुगेदर इन सोलिडारिटी, टुगेदर फर नेपाल भन्ने सन्देशसहित कठिन समयमा नेपाली समुदाय नेपालसँग एकताबद्ध भएर उभिने प्रतिबद्धता जनाएको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको 2026-2028 कार्यकालको कार्यसमिति बैठक 30 अगस्तमा सम्पन्न भएको छ। बैठकमा संस्थाको प्रशासनिक तथा आर्थिक व्यवस्थापन, विभिन्न चौतारीको काम, सहकार्य तथा आगामी कार्यक्रमबारे छलफल गरिएको थियो। न्याबले हरेक 3 महिनामा कार्यसमिति बैठक गरी अघिल्लो अवधिको प्रगति समीक्षा गर्ने र आगामी 3 महिनाका कार्यक्रम तथा प्राथमिकता तय गर्ने कार्यशैली अपनाएको छ। बैठकमा बाल चौतारी, वेमेन चौतारी, कम्युनिटी चौतारी, स्पोर्ट्स चौतारी र मिडिया चौतारी अन्तर्गत सञ्चालन हुने कार्यक्रमसँगै सदस्यता, स्पोन्सरसिप, समुदायसँगको सहकार्य, खेलकुद, महिला तथा युवा केन्द्रित कार्यक्रम, नेपाली भाषा तथा संस्कृति र मेलबर्न चौतारी रेडियो लगायत विषयमा आगामी कार्ययोजना तय गरिएको थियो। नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेलबर्नको प्रतिष्ठित फेडरेसन स्क्वायरमा सोमबार 31 अगस्तको साँझ भिक्टोरिया युनाइट्स फर नेपाल कार्यक्रम आयोजना गरियो। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, एनआरएनए भिक्टोरिया, अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर एएनएमसी तथा भिक्टोरिया स्थित नेपाली समुदायको संयुक्त पहलमा आयोजित कार्यक्रममा विभिन्न नेपाली सङ्घ संस्था, धार्मिक तथा सामाजिक संस्था, खेलकुद क्लब र समुदायका प्रतिनिधिसहित ठुलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए। कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो। सहभागीहरूले नेपालसँगको ऐक्यबद्धता व्यक्त गर्दै कठिन समयमा नेपाली समुदाय एकजुट भएर सहयोगमा अघि बढ्नुपर्ने सन्देश दिएका छन्। कार्यक्रममा भिक्टोरियाका प्रिमियर बेन क्यारोल सहित विभिन्न सरकारी तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा भिक्टोरिया सरकारले प्रभावित समुदायलाई सहयोग पुर्याउन 1,00,000 अस्ट्रेलियन डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। भिक्टोरिया युनाइट्स फर नेपाल अभियान अन्तर्गत भिक्टोरियामा रहेका बाढी प्रभावित नेपाली विद्यार्थी तथा परिवारको विवरण सङ्कलन गरी आवश्यक सहयोग, परामर्श तथा सम्बन्धित सेवासँग जोड्ने पहल समेत अगाडि बढाइएको छ। कार्यक्रमले विपदको समयमा संस्था वा समूहभन्दा माथि उठेर युनाइटेड कम्युनिटी, युनाइटेड एफर्ट, युनाइटेड फर नेपाल भन्ने सन्देशसहित नेपाल र नेपाली समुदायप्रति भिक्टोरियाको ऐक्यबद्धता प्रस्तुत गरेको छ। त्यसै गरी श्रोतावृन्द, नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूप्रति प्रार्थना र ऐक्यबद्धता व्यक्त गर्दै मेलबर्नको क्रानबर्न पब्लिक हलमा सोमबार 31 अगस्तमा विशेष भावाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। दिव्य ज्योति जागृति संस्थान मेलबर्नले आस्था नेपाली हिन्दू सोसाइटी अफ भिक्टोरियासँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा भजन, आध्यात्मिक प्रवचन तथा सामुदायिक महाप्रसाद समावेश गरिएको थियो। कार्यक्रम मार्फत बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको स्वास्थ्य लाभ तथा प्रभावित परिवारको सुख, शान्ति र पुनर्स्थापनाको कामना गरिएको थियो। नेपालको विपदपछि भिक्टोरियाका विभिन्न धार्मिक तथा सामुदायिक संस्थाहरूले समेत प्रार्थना, राहत सङ्कलन र ऐक्यबद्धताका कार्यक्रम मार्फत नेपालप्रति साथ जनाइरहेका छन्। नेपालमा आएको विनाशकारी बाढीपछि भिक्टोरियाको नेपाली समुदायले दुःख र ऐक्यबद्धता व्यक्त गर्दै विभिन्न कार्यक्रम स्थगित तथा रद्द गरेका छन्। मेलबर्नमा आयोजना हुन लागेका विभिन्न 30 कार्यक्रमहरू रद्द वा स्थगित गरिएका छन्। त्यस्तै एमआरआर भजन मेलबर्नले पनि पूर्व निर्धारित भजन कार्यक्रम रद्द गर्दै विपदको समयमा नेपाल र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएको छ। यसैबीच एपिङ वलर्ट नेप्लिज कम्युनिटी ईडब्ल्युएनसीले आफ्नो 30 कार्यक्रमलाई नेपालका बाढी प्रभावितका लागि सहयोग सङ्कलन गर्ने उद्देश्यसहित फन्ड रेजिङ कार्यक्रमका रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रमबाट सङ्कलित सहयोग राहत कार्यमा योगदान गर्ने उद्देश्य राखिएको छ। नेपालको विपदपछि भिक्टोरियाका विभिन्न नेपाली सङ्घ संस्था, धार्मिक समूह तथा समुदायले मनोरञ्जन भन्दा राहत, सहयोग र ऐक्यबद्धतालाई प्राथमिकता दिँदै आआफ्नो तर्फबाट पहल गरिरहेका छन्। यसअघि फेडरेसन स्क्वायरमा आयोजित भिक्टोरिया युनाइट्स फर नेपाल कार्यक्रम मार्फत पनि नेपाली समुदायले एकताबद्ध रूपमा मृतकप्रति श्रद्धाञ्जली, प्रभावित परिवारप्रति समवेदना र नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेको थियो। नेपालमा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्मिलनमा सक्रिय मानव सेवा आश्रमको टोली अस्ट्रेलिया भ्रमणमा आउने भएको छ। टोली 17 सेप्टेम्बरदेखि 7 अक्टोबर 2026सम्म अस्ट्रेलियामा रहनेछ। भ्रमणका क्रममा नेपाली समुदायसँग भेटघाट, मानव सेवा आश्रमको अभियानबारे जानकारी तथा विभिन्न सचेतना र सहयोगमूलक कार्यक्रमहरू आयोजना गरिने अपेक्षा गरिएको छ। मानव सेवा आश्रमले नेपालका सातै प्रदेशका 23 जिल्लामा 33 सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। आश्रम मार्फत हाल करिब 2400 जनाले आश्रय तथा सेवा पाइरहेका छन् भने हालसम्म 14,000 भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताइएको छ। अस्ट्रेलिया भ्रमणले यहाँ रहेका नेपाली समुदायलाई मानव सेवा आश्रमको अभियानसँग जोड्ने तथा मानवीय सेवाका लागि सहकार्य र सहयोग विस्तार गर्ने अवसर प्रदान गर्नेछ।

यिनै प्रस्तुतिहरूका साथै आजलाई हामीले श्रोताहरूसँग बिदा माग्ने बेला पनि भएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो, आभार व्यक्त गर्दछौँ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.trisia.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव, सल्लाह, प्रतिक्रिया कृपया हामीलाई पठाउनु हुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। हरेक महिनाको पहिलो बिहिबार हामीले कार्यक्रमको अन्तमा नेपालका विभिन्न भाषाभाषीहरूमध्येबाट कुनै एक भाषामा गाइएको एउटा गीत तपाईँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। तर आजलाई कार्यक्रमको अन्तमा पनि एउटा स्वदेश गान दीपक राज विश्वकर्माको स्वर, सङ्गीत र रचनालाई छाड्दै सहकर्मी साथीहरू कृतिका पौडेल, सुदीप श्रेष्ठसँगै म लोक पनि श्रोताहरूसँग आजलाई बिदा माग्दछौँ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्रि। यहाँहरूको साथ शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।